0: למה לקוף בהור?
1: למה?
2: דיווהי FM, נועדיה עקם מגהרץ.
3: अब द फहिला वतकाय को माजी के तिरिया
4: हित कुंजा गहोदी एमए गयावा फन्नानुंगे हंदांत काय को
3: हंदांत उगे तिरिया दतुर कोल्लमा